सच्चे लाल नु जौरी कर सके। कीर्तन दे सोने लाल नु भाई गुरसिख परख दे, तुसी परख रहे हो आकर ताही जुड़े बैठे हो, पर मर्दानी है जिथे इस चीज की परख नहीं है उथे नहीं रहना चाहिए। महाराज मसा मसा एक चंगा स्टेशन आया सी ते तुसी उपराम ही हो गए ना मर्दानी इथे नहीं रहना। बाबा फिर तुसी जाना है ता जाओ, मैं ता नहीं जावांगा खुशरी वाले। मर्दानी है बचन मन, महाराज फिर मन लवांगा चंगा स्टेशन। हजूर तुर पे मर्दाना पदार्थां दे लालच आके गुरु तू गुरु नु जवाब देके इथे रहन लग गए। हजूर तुरे कहन लगा महाराज अनवाकुर जगह है, आप अगे है तुसी ले आंदा है, उस दिन रह के जिथे कहोगे मैं आ जावांगा। हुण इतनी कृपा तो करो भी दो चार टके तो रोज मिलन आखो श्री भाई। हजूर कहन लगे मरदानी चंगा तो ऐसी साढ़े नाल ही चलता है, पर तेरी मर्जी है पदार्थां दे लाल रहन लगा है, जगह चंगी नहीं है, अगे तेरी मर्जी। महाराज तुसी चलो मैं आ जावांगा आखो श्री भाई। चंगा मरदानी टके तो तेन मिल जाएंगे की करवा। हजूर चले गए, ये मर्दाना शहर च आ गया। गुरु के बचन द्वारा चार पांच टके रोज मिल जाते हैं, फिर कदे जलेबियां कदे मालपूड़े कदे बदाम कदे घ्यो ही छक लेंदा है आखो श्री भाई। थोड़े समय के अंदर ही मर्दाना मोटा था, खुराक भी चंगी मिल गई। एक दिन अचानक ही प्यारी सात संगत किसी का मकान डिग पिया, मकान दे ठाए च आदमी आके मर गए। जिन्हों का आदमी मरिया सी उन्होंने जाके बादशाह को फरियाद की, बादशाह सलामत साडा आदमी मर गया, भी किस तरह मरिया है, फलां सेर दे मकान दे ठा के मरिया, वो मकान डिग पे। बादशाह ने कहा फिर जिसका वो मकान है उन्हू फांसी चाड़ दे आखो श्री भाई। सेठ नू हथकड़ियां लगियां पेश किया, सेठ ने कहा भी की गल है मैनू फांसी क्यों चाड़ दे। बादशाह ने कहा इस वास्ते तेरा मकान गिर गया है, वो मकान गिरया इतना आदमी आते मर गया इस वास्ते। फिर जरा चाचा से कह लगा बादशाह सलामत ये मेरा कसूर थोड़ा, ये तो कारीगरों का कसूर है जिन्होंने मकान कमजोर बनाए, लेबर तो मैं पूरी दिती है उन्होंने, मेहनत तो पूरी दिती है, ये मेरा कसूर नहीं। बादशाह ने कहा ठीक, इस वास्ते जिन्होंने मकान बनाया ना कारीगर ने उन्होंने फांसी चढ़ इसलिए उन्होंने पकड़ लिया। वह कह लगे बादशाह सलामत साडा कसूर नहीं, ये तो मजदूर का कसूर है जिन्होंने मसाला टाइम नाल नहीं पहुंचाया, सीमेंट इटा घरा इस वास्ते मकान कमजोर रह गया, डिग पिया बंदा इधर आके मर गया। बादशाह ने कहा चंगा फिर मजदूर फांसी चढ़ दे। जिसने मजदूर पेश किया हथकड़ियां लगी हैं, ये कह लगे बादशाह सलामत एक साड़ी अरदास कहो भाई कोई फरियाद है तो कर लो। कह लगे साडा कसूर नहीं, क्यों भाई मकान डिगी है तुसी मसाला नहीं टाइम नाल पहुंचाया, बंदा मर गया। कह लगे साडा कसूर नहीं, जिथों असी मसाला चुके सीमेंट वगैरह तगारी च रख के सिर ते आउंदे सां, रस्ते विच एक वेसवा मुजरा पी करदी सी गाउण वाली, असि उथे खड़ो जाते इस वास्ते मसाला लेट पहुंचा सी, मकान कमजोर रह गया, डिग पिया बंदा मर गया, साडा कसूर नहीं। बादशाह ने कहा ठीक है भी ये सच्चे है ना, फिर रेसवा फांसी चढ़ वाखो श्री भाई। इसलिए उन्हू बुलाया आतड़ियां ला लिया बिचारी ने पेश किया, तेरे क्या मेरा की कसूर है सारी मिथ्या दसी। इसके अगे कोई जवाब नहीं सी आखो श्री भाई, इहदा कोई जवाब नहीं सी। पर जिसले फांसी वाला रस्ता इहदे गल च पाण लगे, इहदी गर्दन सी जरा पतली ते ओह गण सी जरा खुली, आखो श्री भाई ओह इहदे गल विच ना आवे। जलादा ने कहा बादशाह सलामत इहदे गल च रस्ता नहीं आउंदा। बादशाह कहण लगा जिहदे गल च आउंदा उहनूं फांसी चाड़ो आखो श्री भाई। इह हुकम दी तमीर करन वास्ते जिहदे बादशाह दे पुलिस दे बंदे सन ओह तुर पए वी उह जिहा मोटा ताज़ा किधरों लभे। प्यारी साध संगत पुलिस के बंदे जा रहे सन, अगे मर्दाना हलवाई की दुकान से बैठा हुआ मिठाई पिया खांदा सी, जाके पुलिस वाले ने कहा भी तू कौन है। मर्दाने ने कहा रब का बंदा, फिर रब के बंदी भी रोड़े सन पकड़ लिया। कह लगा मरदाना किधर ले चले हो कीर्तन कराने आखो श्री भाई, अगे तो कोई मिलिया नहीं प्रेमी, अज तुहानू किधरों प्यार जाग पिया। कह लगे आ तेन दस दें
بادشاہ دے سامنے پیش کیتا پیاری سات سنگ تے جس نے مردانے دے گل چ رسا پایا خاصی والا وہ فٹ ہو گیا خوش نہیں ہوئے مردانہ رو پیا کہنے لگا مینو کیوں مار دے ہو بادشاہ نے کیا اس واسطے تینوں پھانسی چاڑ دیا تیرے گل چ رسا فٹ آ گیا خوش نہیں میرا کوئی قصور نہیں بادشاہ نے کیا انہیں گلوں اتنے کوئی نہیں جانا جس نے مردانہ پھانسی چڑھ لگا اس ویلے پیاری ساتھ نے تو مردانے نو میرا دھن گرو نانک کے پیا بکھڑے سانو بھی دکھ ویلے رب چیتے آؤں گا سانو بھی دکھ ویلے رب چیتے آؤں گا یہ گھر بھی ٹھیک ٹھاک ہے تو گرودوارے جان کی لوڑ ہی نہیں جی پتر بیمار ہو گیا دوائیاں کرتے ہیں جی ڈاکٹر نے جواب دے دیتا ہے تا گرودوارے آ کے کہنے بھائی صاحب نو بھائی صاحب کا کرو اردان تھا کچھ نہیں رات نے اگے کدی نہیں ویکیا گرودوارے جی ٹائم نہیں سی مل رہا اب مل گیا ٹائم جی پہلے ہی آؤں رہتا تو لا علاج کیوں ہوتا پتر تیرا دکھ ملے گا کیوں حضور بانی کہ دکھ تدے جا گزر جائے اندھیرا کیوں ہو جاتا ہے دیوا بجھ جاتا ہے لائٹ آف کر دو اندھیرا ہی اندھیرا جگا دو چان اسی طرح بھائی جی نہ تو دیوا نہیں جگایا تو دکھا دے ہلے تو آ ہی جان کسی اس لیے آ کے ارداسے کرانے شلنگ پیٹا کرنے کڑاہ پرساد دے دیگا بھی کرانے جو کچھ بھائی صاحب کہہ دو نترے بھی کرنے لگ جاتے تھی حضور کہنے نا دکھ دارو دکھا جراب میں چیتے کر رہے ہیں پر تلسی جی نے بڑا سندر لکھا دکھ میں سمرن سب کہے اس جگت کا یہ وہار بن گیا دکھ میں سمرن سب کرے سکھ میں کرے نہ کوئے سکھ میں سمرن جو کرے دکھ کا ہے تو ہوئے دکھ کیوں آ جائے گا یہ پہلا دیوا جگ رہا ہے ہریرا کیوں آ جائے گا بابا جی بچن کرتے سن جی دکھان کا کوئی ایسا چمتکار آ بھی گیا ہے تو مالک کی مہر کا صدقہ سولی بھی سول بن جائے گا سولی بھی سول بن جائے تو مردانے نے دکھ ویلے پھر گرو نانک دیو پہ آیا اور میرے سدگر سچے پاتشاہ میرے اتنے کرپا کرو مینو چھڑاؤ ادور متی بیٹھے سن نیتر کھولے پالیا جی سچے پاتشاہ مردانہ یاد پیا کرتا ہے سچے پاتشاہ کتنے ہے ادور مسکراہ پہ کہنے لگے بالیا گالو جی پھانسی کا رسا پہ ہوا خوش نہیں ہوا پائی بالے نے کیا مارا مرن دو مردانے آ خوش نہیں ہوا کدے کہنا روٹی چاہیے کدے کہنا پانی چاہیے ایویں دکھی دینا رہتا پر دیالو گرو جی مٹھ بولنا جی ہر سجن سامی مورا ہاں سنبھل سچی جی وہ کدے نہ بولے کوڑا کوڑا بول نہ جانے پورن بھگوان نے اوگن کو سچتا یہ پورے گرو کی وڈیائی ہے حضور کہنے لگے والے آ مر جانے نو مردانہ بنایا ہے چلو جی رکھیا کر حضور آئے مردانے کی گل سے جس نے پھانسی کا رستہ کٹیا بادشاہ نے کیتے درشن یہ کون آ گئے ہیں درشن کر دیا بادشاہ جڑا سی یہ من موہ ہو گیا تھی کون ہو مردانے نے کیا کون کی پوچھتا ہے آپ نرنکار گرو نانک ہے جیوں جو گرو نانک کا نام لیا بادشاہ کے من شانتی آ گئی حضور کہنے لگے ترچھی نگاہ نال تکیا ہو راجن ہو بادشاہ بے دوسیاں نو مارنا پاپ ہے آخر یہ بدلا دینا پڑے سچ کا نیا کر تپ کر کے تینو راج ملیا ہے راج کرے کے پاپ کرتا ہے یاد رکھ انکائے راتڑیا واٹ جہیلی رام پاپ کماؤں دیا تیرا کوئی نہ ملی گرو کا اپدیش سن کے بادشاہ چرنا پہ بہ پیا حضور نے سیدھے رستے پایا بادشاہ سکھ بن گیا حضور کہنے لگے سوا سوا جپیا کر شری وار بانی پڑیا کر سچ کا نیا کریا کر بادشاہ سکھ ہو گیا سارا راج سکھ ہو گیا خوشی حضور ترن لگے لے مردانے اسی تے چلدے ہوں توں ایتھے رو مارا میں تہاڈے نالوں یہ کیا کوئی سی پر کیا مردانے بس مارا پتہ لگ نال تر کے اج پھر مردانہ کول گیا کوئی سی پر انسان کھلن ہارا پیارے یاد رکھو او انسان ہی نہیں ہے جڑا پلدا نہیں پر پلدا تو ضرور ہے پر سیاڑا او ہے جڑا پل من لے کوئی سی پر سیاڑا او ہے جڑا پل من لے یہ پل من کے گرو بھی کرنا کہ ڈہ پوے پھر گرو نہیں بخشے گا ضرور بخشے گا نان غریب تہ پیا دوارے ہر میر لیا یہ بڑھیا جی بچہ کتنی غلطیاں کیوں نہ کر لے پر یہ باپو دے چرنا تے ڈہ پوے باپو میرے پچھلیا پلا معاف اکیلے میں غلطی نہیں کرا گا کوئی ہے ایسا باپو جا معاف نہ کر دیں ضرور
ਕਰ ਦਿੰਦਾ ਪਰ ਬੱਚੇ ਨੂੰ ਵੀ ਚਾਹੀਦਾ ਹੈ ਅੱਗੇ ਵਾਸਤੇ ਗਲਤੀਆਂ ਨੂੰ ਕਰਦੇ।